0: या ये न कहो कि शिर्क तो पहले हमारे बड़ों ने किया था और हम तो उनकी औलाद थे जो उनके बाद पैदा हुए, तो क्या जो काम अहले बातिल करते रहे उसके बदले तू हमें हलाक करता है।
1: وكذلك نفصل الآيات ولعلهم يرجعون
0: اور اسی طرح ہم اپنی آیتیں کھول کھول کر بیان کرتے ہیں تاکہ یہ رجوع کریں۔

0: السلام علیکم خواتین و حضرات، پروگرام حیات طیبہ کی نویں نشست کے ساتھ قاسم بھٹی آپ کی خدمت میں حاضر ہے۔ پچھلی نشست میں ہم نے قریش کا ابو طالب کے سامنے جانا اور نبی پاک صلی اللہ علیہ وآلہ وسلم کو تبلیغ سے روکنے کے مراحل پر نظر ڈالی تھی۔ آج ہم اس سلسلے کو مزید آگے بڑھائیں گے۔ نبی پاک صلی اللہ علیہ وآلہ وسلم کے قتل کی تجویز، ان دونوں گفتگووں کی ناکامی کے بعد قریش کا جذبہ جور و ستم اور بھی بڑھ گیا اور ایزا رسانی کا سلسلہ پہلے سے فضوں تر اور سخت تر ہو گیا۔ انہی دنوں قریش کے سرکشوں کے دماغ میں نبی پاک صلی اللہ علیہ وآلہ وسلم کے خاتمے کی ایک تجویز ابھری، لیکن یہی تجویز اور یہی سختیاں مکہ کے جانبازوں میں سے دو نادرہ روزگار سرفروشوں یعنی حضرت حمزہ بن عبد المطلب رضی اللہ تعالیٰ عنہ اور حضرت عمر بن خطاب رضی اللہ تعالیٰ عنہ کے اسلام لانے اور ان کے ذریعہ اسلام کو تقویت پہنچانے کا سبب بن گئی۔ جور و جفا کے سلسلے دراز کے ایک دو نمونے یہ ہیں کہ ایک روز ابو لہب کا بیٹا عتیبہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے پاس آیا اور ایزا رسانی کے ساتھ مسلط ہو گیا۔ آپ صلی اللہ علیہ وآلہ وسلم کا کرتا پھاڑ دیا اور آپ کے چہرے پر تھوک دیا، اگرچہ تھوک آپ کے چہرے پر نہ پڑا۔ اسی موقع پر نبی پاک صلی اللہ علیہ وآلہ وسلم نے بد دعا کی کہ اے اللہ، اس پر اپنے کتوں میں سے کوئی کتا مسلط کر دے۔ نبی پاک صلی اللہ علیہ وآلہ وسلم کی یہ بد دعا قبول ہوئی۔ چنانچہ عتیبہ ایک بار قریش کے کچھ لوگوں کے ہمراہ سفر میں گیا۔ جب انہوں نے ملک شام کے مقام زرقہ میں پڑاؤ ڈالا تو رات کے وقت شیر نے ان کا چکر لگایا۔ عتیبہ نے دیکھتے ہی کہا، ہائے میری تباہی، یہ خدا کی قسم مجھے کھا جائے گا، جیسا کہ محمد نے مجھ پر بد دعا کی ہے۔ دیکھو میں شام میں ہوں، لیکن اس نے مکہ میں رہتے ہوئے مجھے مار ڈالا۔ احتیاطاً لوگوں نے عتیبہ کو اپنے اور جانوروں کے گھیرے کے بیچوں بیچ سلایا، لیکن رات کو شیر سب کو پھلانگتا ہوا سیدھا عتیبہ کے پاس پہنچا اور سر پکڑ کر ذبح کر ڈالا۔ ایک بار عقبہ بن ابی معیط نے رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی گردن حالت سجدہ میں اس زور سے روندی کہ معلوم ہوتا تھا کہ دونوں آنکھیں نکل آئیں گی۔ ابن اسحاق کی ایک طویل روایت سے بھی قریش کے سرکشوں کے اس ارادے پر روشنی پڑتی ہے کہ وہ نبی پاک صلی اللہ علیہ وآلہ وسلم کے خاتمے کے چکر میں تھے۔ چنانچہ اس روایت میں بیان کیا گیا ہے کہ ایک بار ابو جہل نے کہا، برادران قریش، آپ دیکھتے ہیں کہ محمد ہمارے دین کی عیب چینی، ہمارے آبا و اجداد کی بدگوئی، ہماری عقلوں کی تخفیف اور ہمارے معبودوں کی تذلیل سے باز نہیں آتا، اس لیے میں اللہ سے عہد کر رہا ہوں کہ ایک بہت بھاری اور بمشکل اٹھانے والا پتھر لے کر بیٹھوں گا، اور جب وہ سجدہ کرے گا تو اسی پتھر سے اس کا سر کچل دوں گا۔ اب اس کے بعد چاہے تم لوگ مجھے بے یار و مددگار چھوڑ دو، چاہے میری حفاظت کرو، اور بنو عبد مناف بھی اس کے بعد جو جی چاہے کرے۔ لوگوں نے کہا، نہیں واللہ ہم تمہیں کبھی کسی معاملے میں بے یار و مددگار نہیں چھوڑ سکتے، تم جو کرنا چاہتے ہو کر گزرو۔ صبح ہوئی تو ابو جہل ویسا ہی ایک پتھر لے کر رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے انتظار میں بیٹھ گیا۔ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم حسب دستور تشریف لائے اور کھڑے ہو کر نماز پڑھنے لگے۔ قریش بھی اپنی مجلسوں میں آ چکے تھے اور ابو جہل کی کاروائی دیکھنے کے منتظر تھے۔ جب رسول اللہ صلی اللہ علیہ وآلہ وسلم سجدے میں تشریف لے گئے تو ابو جہل نے پتھر اٹھایا، پھر آپ کی جانب بڑھا، لیکن جب قریب پہنچا تو شکست خوردہ حالت میں واپس بھاگا۔ اس کا رنگ فک تھا اور وہ اس قدر مروب تھا کہ اس کے دونوں ہاتھ پتھر پر چپک کر رہ گئے تھے، وہ بمشکل ہاتھ سے پتھر پھینک سکا۔ ادھر قریش کے کچھ لوگ اٹھ کر اس کے پاس آئے اور کہنے لگے، ابو الحکم تمہیں کیا ہو گیا ہے؟ اس نے کہا، میں نے رات جو بات کہی تھی وہی کرنے جا رہا تھا، لیکن جب اس کے قریب پہنچا تو ایک اونٹ آڑے آ گیا، باخدا میں نے کبھی کسی اونٹ کی ویسی کھوپڑی، ویسی گردن اور ویسے دانت देखे ही नहीं, वो मुझे खाना चाहता था। इब्ने इसहाक कहते हैं, मुझे बताया गया कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने फरमाया, ये जिब्राईल अलैहिस्सलाम थे, अगर अबू जहल करीब आता तो इसे धर पकड़ते। इसके बाद अबू जहल ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वालैहि वसल्लम के खिलाफ एक ऐसी हरकत की जो हजरत हमजा रज़ियल्लाहु ताला अन्हु के इस्लाम लाने का सबब बन गई। तफसील आ रही है। जहां तक कुरैश के दूसरे बदमाशों का ताल्लुक है, तो इनके दिलों में भी नबी पाक सल्लल्लाहु अलैहि वालैहि वसल्लम के खात्मे का ख्याल बराबर पक रहा था। चुनाचे हजरत अब्दुल्ला बिन अमरु बिन आरिस से इब्ने इसहाक ने इनका ये बयान नकल किया है कि एक बार मुशरिकीन हतीम में जमा थे, मैं भी मौजूद था। मुशरिकीन ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वालैहि वसल्लम का जिक्र छेड़ा और कहने लगे, इस शख्स के मामले में हमने जैसा सब्र किया है इसकी मसाल नहीं, दर हकीकत हमने इसके मामले में बहुत ही बड़ी बात पर सब्र किया है। ये गुफ्तगू चल ही रही थी कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वालैहि वसल्लम नमुदार हो गए। आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने तशरीफ लाकर पहले हजरे अस्वद को चूमा और फिर तवाफ करते हुए मुशरिकीन के पास से गुजरे। इन्होंने कुछ कहकर तानाजनी की, जिसका असर मैंने आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम के चेहरे पर देखा। इसके बाद जब दोबारा आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम का गुजर हुआ, तो मुशरिकीन ने फिर इसी तरह की लानतान की, मैंने इसका भी असर आपके चेहरे पर देखा। इसके बाद आप सहबारा गुजरे, तो मुशरिकीन ने फिर आप पर लानतान की। अब की बार आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम ठहर गए और फरमाया, कुरैश के लोगो, सुन रहे हो, उस जात की कसम जिसके हाथ में मेरी जान है, मैं तुम्हारे पास तुम्हारे कत्लो ज़िबह का हुक्म लेकर आया हूँ। आपके इस इरशाद ने लोगों को पकड़ लिया। इन पर ऐसा सख्ता तारी हुआ कि गोया हर आदमी के सर पर चिड़िया है, यहाँ तक कि जो आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम पर सबसे ज्यादा सख्त था, वह भी बेहतर से बेहतर लफ्ज जो पा सकता था इसके जरिए आपसे तलबगार रहमत होते हुए कहने लगा, अबुल कासिम वापस जाइए, खुदा की कसम आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम कभी भी नादान ना थे। दूसरे दिन कुरैश फिर इसी तरह जमा होकर आपका जिक्र कर रहे थे कि आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम नमुदार हुए। देखते ही सब यकजान होकर एक आदमी की तरह आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम पर पल पड़े और आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम को घेर लिया। फिर मैंने एक आदमी को देखा कि इसने गले के पास से आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम की चादर पकड़ ली और बल देने लगा। अबू बकर रजी अल्लाह ताला अन्हु आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम के बचाव में लग गए। वो रोते जाते और कहते जाते, क्या तुम लोग एक आदमी को इसलिए कत्ल कर रहे हो कि वो कहता है कि मेरा रब अल्लाह है? इसके बाद वो लोग आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम को छोड़कर पलट गए। सामईन, यहां पर लेते हैं छोटा सा वक्फा। वक्फे के दौरान आप सुनेंगे नाते रसूल मकबूल सल्लल्लाहु अलैहि वालैहि वसल्लम। वक्फे के बाद हाजिर होंगे और अपनी गुफ्तगू का सिलसिला दोबारा शुरू करेंगे।
1: आपकी समातों से टकराती ये आवाज़ यूसीपी की दुनिया FM 92.6।

0: Broadcasting from University Studios,
1: where knowledge is empowerment.
0: This is 92.6.
2: जी तो लिसनर्स, ब्रेक के बाद हम वापस आ चुके हैं और अब हम करते हैं डॉक्टर वहीद से मजीद गुफ्तगू। सर, आप अपना PhD वगैरह के रिलेटेड और IR की डिग्री के रिलेटेड बता रहे थे, किसका क्या बेसिकली है क्या, तो उसको आप थोड़ा रैप अप करेंगे इस बात।
3: हाँ जी, अच्छा जी, मैं ये अभी बात हो रही थी कि जी हमने UCP में MPhil शुरू किया, तकरीबन 3 साल हो गए हैं अब उसको, हमारे कई बैचेस ग्रेजुएट भी हो चुके हैं और PhD हमने 1 साल हो गया शुरू की है। तो ओवरऑल जो है किसी भी डिपार्टमेंट की स्ट्रेंथ यही होती है कि उसमें कितना रिसर्च है, रिसर्च कल्चर है, क्योंकि जो हमारे PhD के और मास्टर्स के स्टूडेंट्स हैं ये भी गाइड करते हैं अपना स्टूडेंट्स को, BS को भी। तो आपके ओवरऑल डिपार्टमेंट की स्ट्रेंथ इसी में होती है कि उसमें मास्टर्स और PhD के प्रोग्राम्स भी होने चाहिए। तो ये बड़ी एक लिहाज से कह लें कि कंपेयर टू मैनी अदर डिपार्टमेंट्स इन पाकिस्तान, ये बड़ी अचीवमेंट थी UCP के लिए। तो बड़ा अच्छा है, उससे बड़ा अच्छा कल्चर डेवलप होता है, रिसर्च और इनोवेशन की तरफ चलते हैं। दूसरा, हमने नया इनिशिएटिव शुरू किया था BS पॉलिटिकल साइंस का, रिसेंटली 1 साल तकरीबन दूसरा साल कम्प्लीट होने वाला है। तो उसमें बड़ा अच्छा रिस्पांस है, उसमें भी ज़्यादातर ये डोमेस्टिक जो है पॉलिटिकल जो फैक्टर्स हैं उस पे भी एक डिग्री के ऑप्शन है। तो डिपार्टमेंट ओवरऑल ड्यूरिंग माय 5 ईयर्स हमने बड़ी एफर्ट करके इसको ग्रो किया है। बाकी आगे फर्दर बातें करेंगे, हमने जैसे दूसरी चीज़ें हैं, सेमिनार्स करवाते हैं, कॉन्फ्रेंसेस, वो उस पर भी वी विल डिस्कस शॉर्ट।
2: सर, जब हम दूसरी फैकल्टीज़ की बात करते हैं या उनके टीचर्स के साथ बात करते हैं तो वो भी हमें आके बताते हैं कि उनकी फैकल्टी में फॉरेन स्टाफ कितना है, फॉरेन स्टडी किया हुआ स्टाफ कितना है। तो IR के डिपार्टमेंट में फॉरेन फैकल्टी कितनी है?
3: हमारी तकरीबन जो है ये कह लें कि 40% के करीब जो है फैकल्टी, हमारे टोटल तकरीबन हमारे 14-15 करीब फैकल्टी मेंबर्स हैं, उनमें तकरीबन 40% जो है फॉरेन क्वालिफाइड हैं। मेरी अपनी PhD अमेरिका से है, हमारे एक और एसोसिएट प्रोफेसर हैं डॉक्टर शहजाद, उनकी PhD न्यूजीलैंड से है, फिर इसी तरह चाइना से PhD है एक, फिर हमारे मास्टर्स काफ़ी लोगों ने किया है इंग्लैंड से, तो बड़े अच्छे इदारों से। तो वो भी जो है इससे ये होता है कि आपको एक इंटरनेशनल एक्सपोजर भी आता है और फिर ये अपना लोकल भी जो डिग्रीज हैं बड़ा अच्छे इदारों से हमने हायर किए हैं, तो जिस तरह कायदा यूनिवर्सिटी से, गवर्नमेंट कॉलेज से, इस तरह। तो बड़ा अच्छा एक उसमें हमने कोशिश की है कि, और ये इन एडिशन टू जो रिसर्च कल्चर इन एनी डिपार्टमेंट, बाकी जो मैं ये हर कोई एग्री करेगा कि फैकल्टी की स्ट्रेंथ जो है, उनकी क्वालिफिकेशन कैसी है, कहाँ से है और कितने कैपेबल हैं, तो वो बड़ा ज़रूरी है। तो इस पे हमने बहुत ज़्यादा फोकस रखा है कि, और उसका रिजल्ट भी हमें अच्छे आ रहे हैं। देखें, MPhil हमने शुरू कर दिया है, PhD शुरू कर दिया है, तो वी आर गेटिंग वेरी गुड रिजल्ट्स आउट ऑफ दैट। तो जब आपकी अच्छी टीम होगी तभी आपको अच्छा रिजल्ट मिलेगा।
2: सर, जैसे दूसरे डिपार्टमेंट्स में लैब्स वगैरह होती हैं, जैसे डी फार्म वालों की फार्मेसी की लैब होती है, मीडिया वालों के पास प्रोडक्शन हाउस होता है, IR के स्टूडेंट्स के बाद प्रैक्टिकल वर्क करने के लिए क्या होता है?
3: अच्छा, इसमें थोड़ा सा ये है, जिस तरह CSS के लिए हम कहते हैं ये IR की डिग्री है, उसके लिए ये हर डिग्री की अपनी एक नेचर होती है। जिस तरह एक नेचुरल साइंस है, आप बायोलॉजी की डिग्री, आपने फॉर एग्जांपल लैब में काम करना है सारी उम्र, तो लैब की ट्रेनिंग आपको ज़रूरी है। लेकिन हम जो प्रिपेयर करते हैं या इंटरनेशनल रिलेशंस के जो स्टूडेंट्स हैं, इनको मल्टीपल जो है फील्ड्स में, तो उसके लिए ज़रूरी है कि उनके ऐसे स्किल्स डेवलप किए जाएँ जो उनको, जिस तरह CSS के लिए है, उनको एक तो वो नॉलेज हो गवर्नमेंट्स, हाउ डू गवर्नमेंट्स ऑपरेट एंड हाउ डज इंटरनेशनल सिस्टम वर्क, और पाकिस्तान की पोजीशन इंटरनेशनल लेवल पे क्या है, इस तरह की चीज़ें। दीज आर ऑल रेलिवेंट क्वेश्चंस इन CSS के एग्जाम में ज़्यादातर चीज़ें, बल्कि 200 नंबर का वहाँ पे कंपलसरी इंटरनेशनल रिलेशंस का सब्जेक्ट होता है, और बाकी भी कई सब्जेक्ट्स में इंटरनेशनल रिलेशंस, पॉलिटिकल साइंस के रिलेटेड जो चीज़ें हैं गवर्नमेंट की, दैट इज़ यू आर अप्लाइंग फॉर गवर्नमेंट जॉब, तो गवर्नमेंट के रिलेटेड नॉट ओनली डोमेस्टिक बट इंटरनेशनल लेवल पे भी जो चीज़ें हैं उसके लिए ग्रूमिंग हम की जाती है। तो कैसे करते हैं, तो बेस्ट तो हम ये करते हैं कि एक तो उनका जो नॉलेज है उसमें, BS कर लें, आगे 4 साल का है डिग्री, उसमें बड़ा डेप्थ में जाके हम चीज़ें, थ्योरेटिकल नॉलेज भी होता है, प्रैक्टिकल चीज़ें भी, एक तो नॉलेज उनको ये है कि उनकी जिस CGPA जिसे कहते हैं या उनके ग्रेड्स जो हैं وہ بڑے اچھے ہونے چاہیے. تو کسی بھی اسٹوڈنٹ اگر وہ اس میں کر رہا ہے تو پہلی تو چیز ہوتی ہے کہ نالج ان کو ہونا چاہیے. ہاؤ ڈو ڈز گورنمنٹ ورک ایٹ ڈومیسٹک لیول اینڈ ہاؤ ڈز اٹ ورک ایٹ انٹرنیشنل لیول. تو یہ تو پہلی تو ہم یہی ہوتے ہیں کہ اسٹوڈنٹس کو آپ اپنی اسٹڈیز پہ فوکس کریں, آپ کو اس کا چیز کا ایک نالج آپ کو پورا ہونا چاہیے. پاکستان میں رہنا ہے یا گورنمنٹ میں جانا ہے یا باہر جانا ہے آپ نے, تو وہ دوسرا فوکس ہوتا ہے ہمارا. ہماری ڈگری وی پریپیئر لیڈرس, تو ہم ان کے لیڈرشپ اسکلز کے لیے کرتے ہیں. سی ایس ایس کر کے یا گورنمنٹ میں ویسے بھی اگر آپ نے آنا ہے تو یو آر اے لیڈر. تو کمپیئر ٹو ہم ایک جس طرح کہہ لیں کہ ایک سول انجینئرنگ ہے تو اس نے صرف اسی اپنے فیلڈ میں کرنا ہے, اس میں ذرا براڈر آپ کا ہو تو اس کا آپ کا اسکوپ بھی براڈر ہو جاتا ہے اس میں. تو ہم نے جیسا ہر کلاس میں ریکوائرمنٹ ہوتی ہے کہ ایک ریسرچ کمپوننٹ ہوتا ہے, انہوں نے کسی ایک پرابلم کو انٹرنیشنل پرابلم کو لے کے اس پہ ریسرچ کرنی ہوتی ہے یا پریزنٹیشن تقریباً ہر کلاس میں ہوتی ہے. تو اسٹوڈنٹ ہمارے 35-40 کلاسیں پڑھتے ہیں بی ایس میں, تو ہر کلاس میں جب وہ بار بار پریزنٹیشن اور یہ چیزیں کرتے ہیں تو اس سے ان کے جو اسکلز ہیں ڈیولپ ہوتے ہیں جو ان کے مارکیٹ میں کل کو دیکھیں. ڈگری تو آپ کو ایک کہہ لیں کہ جس طرح سی ایس ایس ہے آپ اپلائی کر سکتے ہیں یا ایگزام میں بیٹھ سکتے ہیں, لیکن اس میں کامیابی جو ہے یا کسی بھی اور جاب کے لیے آپ جاتے ہیں تو کامیابی آپ کے جو اسکلز ہیں, آپ کو بولنے کا کانفیڈینس, آپ کو پریزنٹیشن اور یہ چیزیں, تو ڈگری آپ کو ڈور کے اندر لے جائے گی انٹرویو روم میں, لیکن وہاں پرفارم جو ہے وہ آپ نے اپنے سکلز کے. تو ہماری پوری کوشش ہوتی ہے ان سکلز کو ڈیولپ کیا جائے, تو اس میں پریزنٹیشنز آ جاتی ہیں. پھر ہم جو ہمارے ایم او یوز بھی ہیں, تھنک ٹینکس ہیں اسلام آباد میں, انسٹیٹیوٹ آف اسٹریٹجک اسٹڈیز ہے, یہ سیمی گورنمنٹ انسٹیٹیوشن ہے, انسٹیٹیوٹ آف ریجنل اسٹڈیز ہے, لاہور کے اندر ہے کیس ہے, سینٹر فار ایئروسپیس اینڈ اسٹریٹجک اسٹڈیز, ان سب کے ساتھ ہماری کولیبوریشن ہے. ہمارے اسٹوڈنٹ وہاں ان کے جو سیمینارز ہوتے ہیں وہاں بھی جاتے ہیں. اپنا ہمارا ایک ٹرپ ہوتا ہے سال میں اسٹوڈنٹس کو, بی ایس کے اسٹوڈنٹس کو ہم وہاں بھیجتے ہیں تاکہ وہ ان کو جو پریکٹیکلی جو ہے پالیسی, گورنمنٹ کی پالیسی اور فارن پالیسی اور یہ ساری چیزیں جو گورنمنٹ لیول پہ ہو رہی ہیں, ہمارے اسٹوڈنٹ منسٹری آف فارن افیئرز میں بھی جاتے ہیں ڈیورنگ دیٹ ٹرپ, بلکہ نیشنل اسمبلی اور یہ چیزیں. تو کمپیئر ٹو کہہ لیں کہ اگر کہیں اور بھی ڈگری ہو رہی ہے آئی آر کی, تو یو سی پی اس میں ہم نے ایک ایج لیا ہے کہ ہم کنیکشنز جو ہیں اسلام آباد اور یہ وہ اسٹوڈنٹس کو, اور جسے انڈسٹریل لنکیجز کہتے ہیں, تو وہ کافی اسٹرانگ حد تک جو ہے کافی اداروں کے ساتھ. پھر ہمارے یہ جو کچھ چائنیز یونیورسٹیز ہیں, ٹرکی کے یونیورسٹی ہے, ان کے ساتھ ایم او یوز بھی سائن کیے ہوئے ہیں تو ہمارے اسٹوڈنٹس وہاں جا سکتے ہیں. تو اس کے علاوہ یہ یونیورسٹی لیول پہ ہم نے یہ سوسائٹیز ہیں ڈفرینٹ, ہماری ڈیبیٹنگ سوسائٹی ہے اور اس طرح کی اور سوسائٹیز ہیں, ڈرامیٹک سوسائٹی, تو اس میں بھی یہ ہے کہ ہمارے اسٹوڈنٹس کو بات کرنے کی, ان کو کانفیڈینس آئے لیڈرشپ رول پلے کرنے کی. تو یہ ساری گرومنگ ہم کرتے ہیں کہ ایز اے پرسن ان کو ہم ڈیولپ کرتے ہیں تاکہ وہ کہیں بھی جائیں جاب کے لیے, سی ایس ایس کریں یا آگے فردر اسٹڈیز کر کے ریسرچ کی طرف آنا چاہتے ہیں, تو دے شوڈ بی لیڈرز. ان کو بولنے کا کانفیڈینس ہونا چاہیے, ان کو لکھنے کا, ان کو پڑھنے کا, ان کو اس ساری چیز میں. تو یہ سارے ریسورسز ہیں, جو بھی اسٹوڈنٹ ایڈمٹ ہو تو وہ ان چیزوں کو اگر ڈیولپ کرے تو ہو سکتا ہے کہیں اور بی ایس کی ڈگری ہو تو یہ چیزیں نہیں ہو رہی ہوتی جو جی سی پی میں ہو رہی ہیں. تو ان چیزوں کو اگر یوٹیلائز کریں تو کافی بیٹر چانسز ہیں کہ اسٹوڈنٹ ہمارے آگے گرو کر سکتے ہیں.
2: جی تو لسنرز, اب ہم لیتے ہیں ایک چھوٹا سا بریک, اور بریک کے بعد ہم واپس آئیں گے اور اس کو مزید ہم پرسیو کریں گے. سنتے رہیے FM 92.6 UCP کی دنیا.

0: آواز ہے لاہور کی، یہ آواز ہے یو سی پی کی، تو سنتے رہیے ایف ایم 92.6 یو سی پی کی دنیا۔
1: جی تو لسنرز، اب ہم واپس آ چکے ہیں اور اب ہم پروگرام کو مزید آگے بڑھاتے ہیں۔ سر، آپ نے بتایا کہ اسٹوڈنٹس کو اپارچونیٹیز دی جاتی ہیں، ان کو ایک پلیٹ فارم دیا جاتا ہے کہ جہاں پہ اپنا پریکٹیکل ورک کریں، ریسرچ ورک کریں، تو یو سی پی کے اسٹوڈنٹس جو کہ گریجویٹ ہو چکے ہیں، جو بیچز گریجویٹ ہو چکے ہیں، ان کی کیا کیا ابھی تک کی اچیومنٹس ہیں، آپ یہ کچھ شیئر کریں گے؟
2: اچھا جی، اس میں بڑا اچھا، ایک تو ہمارے 3-1 سال ہو گئے ہیں اسٹوڈنٹس گریجویٹ ہونے شروع ہوئے ہیں، تو اس میں جو ہے زیادہ اچیومنٹ یہی ہیں کہ جو ہائر اسٹڈیز کے لیے گئے ہیں اسٹوڈنٹس ہمارے، ایک اسٹوڈنٹ فار ایگزامپل امیرکا میں گیا ہے، جانز ہاپکنز، وہاں کی ٹاپ کی یونیورسٹی ہے امیرکا کے اندر بھی، تو اس میں وہ ماسٹرز کر رہا ہے۔ ہمارے کچھ اسٹوڈنٹ ٹرکی گئے ہیں، وہاں پہ ماسٹرز کرنے گئے ہیں، ایک اسٹوڈنٹ کو فلی فنڈیڈ اسکالرشپ ملا ہے، وہ ہنگری کا، وہاں گئے ہیں۔ پھر ہمارے وہ اسٹوڈنٹ ایکسچینج پروگرام میں بھی ٹرکی اور انگلینڈ گئے ہیں 2-3 اسٹوڈنٹس، تو ڈفرینٹ اسٹوڈنٹس جو ہیں ڈفرینٹ ملکوں میں جا کے، پھر کچھ یہ جو ہیں یہاں پہ فردر اسٹڈیز کر رہے ہیں، ایم فل جو ہے پاکستان کے اندر ایف سی کالج میں کر رہے ہیں، کچھ ادھر کر رہے ہیں اپنا قائد یونیورسٹی میں، تو اس طرح کی جو ہے۔ اب ابھی تک ہمارا وہ سی ایس ایس کوئی نہیں ہو، لیکن کیونکہ ابھی 3-1 سال ہوئے ہیں ہمارے پروگرام اسٹوڈنٹس کو گریجویٹ ہوتے ہوئے، تو کچھ اسٹوڈنٹ جیسے بی ایس آئی آر کر کے وہ اپنا سی ایس ایس کی تیاری کے لیے اپنا بیٹھ گئے ہیں۔ پھر ایڈیشنلی یہ ہے کہ ہمارے کچھ اسٹوڈنٹ میڈیا میں بھی گئے ہیں، اور آئی آر کی ڈگری کے حوالے سے یہ میڈیا کا بھی ایک آتا ہے کہ میڈیا میں بھی پولیٹیکل سائنس یا آئی آر کی ڈگری کو بھی تھوڑا سا پریفرنس دے دے۔ ایک دو اسٹوڈنٹ تو ایز این اینکر گئے ہیں، اور کچھ جو ہے کانٹینٹ رائٹر جو ہیں، تو میڈیا میں، کیونکہ یہ زیادہ تر جو میڈیا چینلز ہیں، نیوز چینلز ہیں، وہ زیادہ تر وہاں پہ پولیٹیکل نیوز یا انٹرنیشنل نیوز ہی ہوتی ہیں، تو یہ ڈگری کا اس کا جو فوراً اگر کہیں کہ بی ایس کے فوراً بعد آپ کو جاب کا ہے، تو اس میں جو زیادہ تر یہ میڈیا کی طرف سے ہمارے اسٹوڈنٹس جاتے ہیں۔ پھر آن لائن جس طرح ہے، کافی اسٹوڈنٹس اس میں کافی اچیومنٹ کر رہے ہیں، اس میں اپنا مارکیٹنگ میں، دوسری چیزوں میں دے آر ایکسیلنگ، کیونکہ ان کا ایک ایکسپوجر جو ہے وہ انٹرنیشنل لیول کا ہو جاتا ہے ڈگری لینے کے بعد، پلس ہم جس طرح ایڈیشنل چیزیں کرواتے ہیں، ان کی پرسنل گرومنگ کرواتے ہیں، تو کمپیئر ٹو ادر اسٹوڈنٹس دے آر گڈ، دے آر ویری کانفیڈنٹ ان اسپیکنگ، دے آر ویری کانفیڈنٹ ان پروسیسنگ دیٹ انفارمیشن، اینڈ دے ہیو بیسک نالج ہاؤ گورنمنٹ ورکس اینڈ ہاؤ انٹرنیشنل سسٹم ورکس، تو اس سے جو ہے ان کو کمپیئر ٹو ادر اسٹوڈنٹس ان دا مارکیٹ، خاص طور پہ جس طرح ایک بندہ ہے جس نے میڈیکل کر کے یا انجینئرنگ کر کے سی ایس ایس میں آیا، جو ہماری ڈگری آئی آر کی ڈگری کر کے آئے گا، تو اس کو یہ ایج ہوگا کہ اس کو پہلے ہی بیسک چیزوں کا جو ہے سارا ایک تھورو نالج ہے۔ انٹرنیشنل لیول پہ بھی اسی طرح ہی ہے کہ دے نو آل دا بیسکس آف دیٹ۔ پھر ہمارے جس طرح فیکلٹی فورن بھی ہے، وہ بھی ساتھ گائیڈ کرتے رہتے ہیں کہ کون کون سے ہرڈلز یا کون کون سی چیزیں آپ نے ڈیل کرنی ہے، تو دے آر فلی پریپیئرڈ۔ ہمارا فوکس یہی ہوتا ہے کہ جی وین آور اسٹوڈنٹ گو ٹو دا مارکیٹ، دے شوڈ ہیو ایج اوور ادر اسٹوڈینٹس، تو یہ اسی پہ ہمارا پورا جو ہے ڈگری کا فوکس ہوتا ہے۔
1: سر، یو سی پی میں اسٹوڈینٹس کی ٹیچر کے ساتھ جو انٹریکشن ہوتی ہے کلاس کے دوران، کلاس کے باہر، کتنی رہتی ہے؟
2: اچھا، یہ بڑا اچھا کوشچن ہے جی۔ میں نے پبلک سیکٹر میں خود پڑھا بھی ہوں اور انٹریکشن بھی رہتا ہے، تو کئی یونیورسٹیاں یا کالجز ایسے ہوتے ہیں جہاں پہ بی ایس یا ماسٹرز بھی ہو رہا ہوتا ہے، لیکن وہاں پہ ٹیچرز کلاس میں نہیں جاتا، اور اس پہ کوئی اس سے پوچھ گچھ نہیں کی جاتی، اور یہ وہ، تو لیکن اس حوالے سے یو سی پی کا بڑا اچھا کلچر ہے، بلکہ اس سے کہہ لیں کہ ہمارے جیسا پنجاب گروپ آف کالجز سے ہی وہ کنٹینیو کرتا ہے کہ جی یہ اس پہ ٹالرنس نہیں ہے ٹیچر کے لیے بھی اور اسٹوڈنٹ کے لیے بھی کہ دے شوڈ بی ایبسنٹ فرام کلاس، تو اس کے لیے بڑے اسٹرکٹ رولز ہیں، جس طرح وہ اٹینڈنس کا ہے انہوں نے لازمی آنا ہے، اٹینڈنس لازمی ہونی ہے، کلاس روم کے اندر ہی پاسبل ہے اٹینڈنس، کیونکہ وہ کمپیوٹر کی وجہ سے، تو نہ ٹیچر نہ اسٹوڈنٹ، ان کے لیے کوئی روم نہیں ہے کلاسز کا چھوڑنے کا، تو اس سے جو انشور کرتا ہے کہ اسٹوڈنٹ اور ٹیچر دونوں دے شوڈ بی پریزنٹ ان دا کلاس۔ فار ایگزامپل اگر ایک ٹیچر 10 منٹ بھی کلاس میں ہوتا ہے، اس کو کال چلی جاتی ہے کہ جی آپ کی کلاس شروع کیوں نہیں ہوئی، تو یہ آئی ریئلی اپریشیٹ کمپیئر ٹو ادر انسٹیٹیوشنز ان پاکستان کے، جی اس میں جو ڈسپلن کا بڑا اچھا رول ہے، تو اس سے یہ ہوتا ہے کہ ٹیچر کو پتا ہے میں نے کلاس میں جانا ہے، اسٹوڈنٹس کو بھی پتا ہے، تو وہ جو اپنا یہ ہوتا ہے کہ کلاس ہو ہی نہیں رہی یا ٹیچر نے کہا اچھا جی مہینے میں ایک کلاس لے لی، تو وہ کلچر بالکل نہیں ہے، उससे बड़ा अच्छा एक इंटरेक्शन में एक तो ये आ जाती है। फिर क्लासरूम में जो जिस तरह हमारे टीचर, उसमें फिर यही आ जाता है कि टीचर जितने क्वालिफाइड होंगे उतना वो स्टूडेंट्स को आगे गाइड कर सकेंगे। तो कोशिश तो की जाती है, वैसे तो क्लास का साइज मैक्सिमम 40 के करीब रखा है, 40-45, लेकिन नॉर्मली एवरेज क्लास 20-25 तक एवरेज स्टूडेंट की होती है। तो टीचर का डायरेक्ट जो है इंटरेक्शन उसमें, खासतौर पे जो आपके डिसिप्लिन रिलेटेड सब्जेक्ट, क्योंकि इसमें हमारे कुछ पाकिस्तान स्टडीज़ है जिस तरह इस्लामियात है, इंग्लिश है, कुछ एडिशनल कोर्सेज भी होते हैं, लेकिन जो सब्जेक्ट रिलेटेड है उसमें कोशिश होती है कि पूरी टीचर जो है इंटरेक्शन, टीचर इंटरेक्शन ये कि तकरीबन हर क्लास में एक तो जिस तरह प्रेजेंटेशन है, फिर हर क्लास में एक डिस्कशन का होता है, सिर्फ टीचर लेक्चर नहीं देता, लेक्चर के साथ डिस्कशंस भी होती हैं, ये सारी चीज़ें। तो ना सिर्फ टीचर देमसेल्व्स, लेकिन जिस मैं हेड ऑफ डिपार्टमेंट था तो मैंने भी क्लासों में विजिट करके इंश्योर करना था कि टीचर जो है किसी स्टूडेंट को इग्नोर नहीं कर रहा और सबको इन्वॉल्व करके, सबसे क्वेश्चन पूछ के या उनको करके। तो ये कुछ तो जिस इंस्टीट्यूशन लेवल पे है कि जी स्टूडेंट और या टीचर जो क्लास है उसको लाजमी आना है, और फिर जिस हमने आगे फर्दर रखा है कि हर स्टूडेंट को इन्वॉल्व करना है ताकि उनकी जो है ग्रूमिंग अच्छी तरह हो सके थ्रू आउट द देयर स्टे एट यूसीपी। तो इससे एक बड़ा अच्छा जो है ना स्टूडेंट हमारे बड़ा ग्रूम होकर निकलते हैं।
1: सर आखिर में एक सवाल और सबसे जरूरी सवाल जो कि हर एक को सुनना चाहता है कि आखिर यूसीपी ही क्यों?
2: हाँ जी चलें, ये बड़ा मैं काफी हद तक हमने कुछ
1: बाकी भी प्राइवेट सेक्टर्स पब्लिक सेक्टर्स आईआर करवाते हैं, लेकिन यूसीपी के आईआर डिपार्टमेंट्स की ऐसी क्या खासियत है?
2: अच्छा इसमें ये है जो बिल्कुल डिस्टिंग्विशिंग एक सबसे है कि जिस तरह हमारा अब हम जाते हैं ट्रिप लेके हर साल स्टूडेंट्स का जो इस्लामाबाद में डिफरेंट थिंक टैंक्स, कम से कम 4-5 थिंक टैंक्स हैं जहाँ पे पॉलिसीज बनती हैं, फॉरेन पॉलिसी, गवर्नमेंट की पॉलिसी, तो ये कह लें कि पूरे पाकिस्तान में, और हम जब जाते भी हैं कि वो कहते हैं जी पाकिस्तान से और कोई यूनिवर्सिटी नहीं आती यहाँ पे, तो एक किस्म कह लें कि यूसीपी इज़ द ओनली वन एंड आई कैन से विद कॉन्फिडेंस कि कोई भी और प्राइवेट यूनिवर्सिटी भी इस चीज़ में कर सकती है। तो हमारे फिर जिस तरह हमारे उनके साथ MOUs हैं, तो इतना तो ये कह लें कि ये हैंड्स ऑन या डायरेक्ट एक्सपीरियंस स्टूडेंट्स को हो जाता है कि वहाँ पे देखते हैं पॉलिसी मेकिंग कैसे हो रही है, और ये देखना जिस तरह एक आपका फॉरेन मिनिस्टर या प्राइम मिनिस्टर एक पॉलिसी बना रहा है उसके पीछे जो वर्किंग होती है, ये थिंक टैंक्स के अंदर डिफरेंट पॉलिसीज पे डिबेट और रिसर्च हो रही होती है, तो स्टूडेंट फर्स्ट हैंड वो चीज़ें देख के आता है। प्लस जो हमारे MOUs की वजह से हमारे काफ़ी स्टूडेंट वहाँ पे इंटर्नशिप्स करते हैं, इवन मिनिस्ट्री ऑफ फॉरेन अफेयर्स में भी हमारे स्टूडेंट्स ने इंटर्नशिप की है, तो उससे जो है कह लें वही मैं जिस पहले बात कर रहा था कि सिर्फ हमारा फोकस स्टडीज पे नहीं है, हमारे पर्सनल ग्रूमिंग पे भी है, उन्हें पता हो, हैंड्स ऑन एक्सपीरियंस हो, तो इस तरह की जो है फिर जो इनके सेमिनार्स वहां पे होते हैं, तो ये किसी हद तक कह रहे हैं कि यूनिवर्सिटीज़ के अंदर तो तकरीबन या कह लें कि काफ़ी यूनिवर्सिटियाँ करवाती हैं प्राइवेट सेक्टर में खासतौर पर या पब्लिक में भी कुछ, लेकिन हमारी एक फ्रीक्वेंसी बहुत ज़्यादा है और हम कोई भी स्पीकर हो, जिस तरह ये पाकिस्तान एम्बेसडर टू अमेरिका वो था कुछ 6 महीने पहले, ही वाज गोइंग बैक टू US, उसको हमने बुलाया हुआ था, उसने स्टूडेंट के साथ इंटरेक्ट किया, उनको बड़ा अच्छा गाइड किया, तो अब हमारी फ्रीक्वेंसी बहुत है। और दूसरा ये कि हमने एक सोसाइटी बनाई है डिपार्टमेंट के अंदर जो स्टूडेंट्स की है, और दैट इज़ रन बाय स्टूडेंट्स, तो स्टूडेंट्स से जिस तरह बैठ के कंपेयरिंग करते हैं, गेस्ट को बुलाते हैं, तो उसको भी उनको एक्सपोजर हो जाता है। तो आई वुड से दैट हमारा जो डिस्टिंग्विशिंग फैक्टर यही है कि एक तो पर्सनल ग्रूमिंग करते हैं हम उनकी इन एडिशन टू नॉलेज, प्लस उनकी जो जो हमारे जो एफर्ट है, और इन चीज़ों के लिए एफर्ट करनी पड़ती है कि आप इंडस्ट्री लिंकेजेस करें, MOUs साइन करें, अपने स्टूडेंट्स को इंटर्नशिप्स दूसरी चीज़ों के लिए भेजें, तो ये सारी चीज़ें कुछ हमारे हमें इंस्टीट्यूशनल सपोर्ट भी उसमें आती है कि यूनिवर्सिटी फंडिंग देती है उसके लिए, जैसे ट्रिप्स के लिए और दूसरी चीज़ों के लिए, तो वो बड़ा अच्छा एक ओवरऑल जो है पूरा जो है फोकस जो है स्टूडेंट की ग्रूमिंग होती है। तो और जो स्टूडेंट, मैं ये नहीं कहता कि 100% ही हमारे सारे ग्रूम हो जाते हैं, लेकिन अपॉर्चुनिटीज़ हैं, और बल्कि स्टूडेंट्स के लिए मेरा मैसेज यही होगा कि अगर आपने आपके पास ये अपॉर्चुनिटीज़ हैं लाइफ में, और जैसे UCP जैसे इदारे में अगर आपको होता है, तो किसी ने भी आपको प्लेट में रख के कोई चीज़ नहीं देनी, आपको आपके सामने अपॉर्चुनिटी, आपके पास टीचर भी हैं जिन्होंने फॉरेन क्वालिफिकेशंस की हुई हैं, आपके हर चीज हर जो भी आप बनना चाहते हैं, लेकिन उनको यूज़ करना ये आप पे, ग्रूमिंग है जिसमें डिफरेंट सोसाइटीज़ हैं, डिबेटिंग सोसाइटी है, ड्रामेटिक सोसाइटी, डिपार्टमेंट की अपनी सोसाइटी है जिसके अंडर डिफरेंट कॉन्फ्रेंसेज और सेमिनार्स और चीज़ें होती हैं, तो उसमें ना सिर्फ अपनी ग्रूमिंग कर सकते हैं प्लस उनका फर्दर जो प्रैक्टिकल एक्सपीरियंस जो है वो भी हो सकता है। तो जितना वो इन चीज़ों को यूटिलाइज करें उतना उनके जो है आगे सक्सेस का और लास्ट आई थिंक जो मैं इसमें ऐड करूंगा कि जिस तरह एक मैं अपनी क्लासों में भी कहता हूँ कि जिस तरह एक इंजीनियरिंग का है बंदा मैकेनिकल इंजीनियरिंग की है, अगर उसको वो जॉब नहीं मिली तो ही जॉबलेस, वो कुछ और नहीं कर सकता। आईआर की डिग्री का ये फायदा बीएस कर लें एमफिल कर लें कि जी आप मल्टीपल फील्ड्स में जा सकते हैं, आप सीएसएस कर लें गवर्नमेंट में चले जाएं, आप मीडिया में चले जाएं वहां पे काफी डिमांड है, ऑनलाइन कई चीजें हैं जिसमें आप कर सकते हैं, फिर आगे फर्दर स्टडीज कर सकते हैं, बाहर जा सकते हैं, बाहर भी जैसे इंटरनेशनल ऑर्गेनाइजेशंस हैं, मल्टीनेशनल कॉरपोरेशंस हैं या ये जो एनजीओज हैं वहां पे हमारे स्टूडेंट जो है इस डिग्री के साथ। लेकिन बॉटम लाइन ये है कि अगर आपको उसमें करना है तो आपको आप फुली तौर पे अपने आप को प्रिपेयर करना पड़ेगा उसमें, जो ग्रूमिंग जो जितनी बातें हमने की हैं तो उनमें स्टूडेंट भी जो यहाँ पे आए ये पहले दिन से करके आए कि जी मैंने अपने आप को ग्रूम इतना करना है, आई वॉन्ट टू बी लीडर इन द फील्ड।
1: बिल्कुल सर, आपने बजा फरमाया कि आईआर में यूसीबी बहुत सी अपॉर्चुनिटीज़ देती है, मैं खुद भी आईआर का स्टूडेंट हूँ, तो मैं जब एडमिशन लेना था तो मुझे यही पता था कि सीएसएस सिर्फ आईआर में होता है, तो मुझे सीएसएस करना नहीं था, लेकिन फिर मुझे कहीं से पता चला कि आईआर का मीडिया में भी स्कोप है, तो मुझे मीडिया में इंटरेस्ट था, अभी भी मैं बैठा होस्टिंग कर रहा हूं, तो सिर्फ आईआर सीएसएस के रिलेटेड नहीं है। आपने बहुत अच्छा गाइड किया स्टूडेंट्स को, बहुत खुशी हुई ये सब सुन के। तो सामीन, आज का प्रोग्राम हम यहीं पर अख्ताम करते हैं, मिलते हैं एक नए हफ्ते में एक नए प्रोग्राम के साथ एक नए गेस्ट के साथ। सुनते रहिए FM 92.6 UCP की दुनिया। अल्लाह हाफिज।

0: broadcasting from University Studios,
1: where knowledge is empowerment.
0: This is
2: 92.6.
3: जी तो लिसनर्स, ब्रेक के बाद हम वापस आ चुके हैं और अब हम करते हैं डॉक्टर वहीद से मजीद गुफ्तगू। सर, आप अपना PhD वगैरह के रिलेटेड और IR की डिग्री के रिलेटेड बता रहे थे, किसका क्या बेसिकली है क्या, तो उसको आप थोड़ा रैप अप करेंगे इस बात।
4: हाँ जी, अच्छा जी, मैं ये अभी बात हो रही थी कि जी हमने UCP में MPhil शुरू किया, तकरीबन 3 साल हो गए हैं अब उसको, हमारे कई बैचेस ग्रेजुएट भी हो चुके हैं और PhD हमने 1 साल हो गया शुरू की है। तो ओवरऑल जो है किसी भी डिपार्टमेंट की स्ट्रेंथ यही होती है कि उसमें कितना रिसर्च है, रिसर्च कल्चर है, क्योंकि जो हमारे PhD के और मास्टर्स के स्टूडेंट्स हैं ये भी गाइड करते हैं अपना स्टूडेंट्स को, BS को भी, तो आपके ओवरऑल डिपार्टमेंट की स्ट्रेंथ इसी में होती है कि उसमें मास्टर्स और PhD के प्रोग्राम्स भी होने चाहिए। तो ये बड़ी एक लिहाज से कह लें कि कंपेयर टू मैनी अदर डिपार्टमेंट्स इन पाकिस्तान, ये बड़ी अचीवमेंट थी UCP के लिए। तो बड़ा अच्छा है, उससे बड़ा अच्छा कल्चर डेवलप होता है, रिसर्च और इनोवेशन की तरफ चलते हैं। दूसरा, हमने नया इनिशिएटिव शुरू किया था BS पॉलिटिकल साइंस का रिसेंटली, 1 साल तकरीबन दूसरा साल कंप्लीट होने वाला है, तो उसमें बड़ा अच्छा रिस्पांस है। उसमें भी ज़्यादातर ये डोमेस्टिक जो है पॉलिटिकल जो फैक्टर्स हैं उस पे भी एक डिग्री के ऑप्शन है। तो डिपार्टमेंट ओवरऑल ड्यूरिंग माई 5 ईयर्स हमने बड़ी एफर्ट करके इसको ग्रो किया है। बाकी आगे फर्दर बातें करेंगे, हमने जैसे दूसरी चीज़ें हैं, सेमिनार्स करवाते हैं, कॉन्फ्रेंसेस, वो उस पर भी वी विल डिस्कस शॉर्ट।
3: सर, जब हम दूसरी फैकल्टीज़ की बात करते हैं या उनके टीचर्स के साथ बात करते हैं तो वो भी हमें आके बताते हैं कि उनकी फैकल्टी में फॉरन स्टाफ कितना है, फॉरन स्टडी किया हुआ स्टाफ कितना है, तो IR के डिपार्टमेंट में फॉरन फैकल्टी कितनी है?
4: हमारी तकरीबन जो है ये कह लें कि 40% के करीब जो है फैकल्टी, हम टोटल तकरीबन हमारे 14-15 करीब फैकल्टी मेंबर्स हैं, उनमें तकरीबन 40% जो है फॉरेन क्वालिफाइड हैं। मेरी अपनी PhD अमेरिका से है, हमारे एक और एसोसिएट प्रोफेसर हैं डॉक्टर शहजाद, उनकी PhD न्यूजीलैंड से है, फिर इसी तरह चाइना से PhD है एक, इस फिर हमारे मास्टर्स काफ़ी लोगों ने किया है इंग्लैंड से, तो बड़े अच्छे इदारों से। तो वो भी जो है इससे ये होता है कि आपको एक इंटरनेशनल एक्सपोजर भी आता है और फिर ये अपना लोकल भी जो डिग्रीज हैं बड़ा अच्छे इदारों से हमने हायर किए हैं, तो जिस तरह कायदा यूनिवर्सिटी से, गवर्नमेंट कॉलेज से, इस तरह, तो बड़ा अच्छा एक उसमें हमने कोशिश की है कि, और ये इन एडिशन टू जो रिसर्च कल्चर इन एनी डिपार्टमेंट, बाकी जो मैं ये हर कोई एग्री करेगा कि फैकल्टी की स्ट्रेंथ जो है, उनकी क्वालिफिकेशन कैसी है, कहाँ से है और कितने कैपेबल हैं, तो वो बड़ा ज़रूरी है। तो इस पे हमने बहुत ज़्यादा फोकस रखा है कि, और उसका रिजल्ट भी हमें अच्छे आ रहे हैं, देखें MPhil हमने शुरू कर दिया, PhD शुरू कर दिया है, तो वी आर गेटिंग वेरी गुड रिजल्ट्स आउट ऑफ दैट। तो जब आपकी अच्छी टीम होगी तभी आपको अच्छा रिजल्ट मिलेगा।
3: सर, जैसे दूसरे डिपार्टमेंट्स में लैब्स वगैरह होती हैं, जैसे डी फार्म वालों की फार्मेसी की लैब होती है, मीडिया वालों के पास प्रोडक्शन हाउस होता है, IR के स्टूडेंट्स के बाद प्रैक्टिकल वर्क करने के लिए क्या होता है?
4: अच्छा, इसमें थोड़ा सा ये है, जिस तरह CSS के लिए हम कहते हैं ये IR की डिग्री है, उसके लिए ये हर डिग्री की अपनी एक नेचर होती है। जिस तरह एक नेचुरल साइंस है, आप बायोलॉजी की डिग्री, आपने फॉर एग्जांपल लैब में काम करना है सारी उम्र, तो लैब की ट्रेनिंग आपको ज़रूरी है। लेकिन हम जो प्रिपेयर करते हैं या इंटरनेशनल रिलेशंस के जो स्टूडेंट्स हैं, इनको मल्टीपल जो है फील्ड्स में, तो उसके लिए ज़रूरी है कि उनके ऐसे स्किल्स डेवलप किए जाएँ जो उनको, जिस तरह CSS के लिए है, उनको एक तो वो नॉलेज हो गवर्नमेंट्स, हाउ डू गवर्नमेंट्स ऑपरेट एंड हाउ डज इंटरनेशनल सिस्टम वर्क, और पाकिस्तान की पोजीशन इंटरनेशनल लेवल पे क्या है, इस तरह की चीज़ें, दीज आर ऑल रेलिवेंट क्वेश्चंस इन CSS के एग्जाम में ज़्यादातर चीज़ें, बल्कि 200 नंबर का वहाँ पे कंपलसरी इंटरनेशनल रिलेशंस का सब्जेक्ट होता है, और बाकी भी कई सब्जेक्ट्स में इंटरनेशनल रिलेशंस, पॉलिटिकल साइंस के रिलेटेड जो चीज़ें हैं गवर्नमेंट की, दैट इज़ यू आर अप्लाइंग फॉर गवर्नमेंट जॉब, तो गवर्नमेंट के रिलेटेड नॉट ओनली डोमेस्टिक बट इंटरनेशनल लेवल पे भी जो चीज़ें हैं उसके लिए ग्रूमिंग हम की जाती है। तो कैसे करते हैं, तो बेस्ट तो हम ये करते हैं कि एक तो उनका जो नॉलेज है उसमें BS कर लें, आगे 4 साल का है डिग्री, उसमें बड़ा डेप्थ में जाके हम चीज़ें, थ्योरेटिकल नॉलेज भी होता है, प्रैक्टिकल चीज़ें भी, एक तो नॉलेज उनको ये है कि उनके जिस CGPA जिसे कहते हैं या उनके ग्रेड्स जो हैं وہ بڑے اچھے ہونے چاہیے. تو کسی بھی اسٹوڈینٹ اگر وہ اس میں کر رہا ہے تو پہلی تو چیز ہوتی ہے کہ نالج ان کو ہونا چاہیے. ہاؤ ڈز گورنمنٹ ورک ایٹ ڈومیسٹک لیول اینڈ ہاؤ ڈز اٹ ورک ایٹ انٹرنیشنل لیول. تو یہ تو پہلی تو ہم یہی ہوتے ہیں کہ اسٹوڈینٹس کو آپ اپنی اسٹڈیز پہ فوکس کریں, آپ کو اس کا چیز کا ایک نالج آپ کو پورا ہونا چاہیے. پاکستان میں رہنا ہے یا گورنمنٹ میں جانا ہے یا باہر جانا ہے آپ نے, تو وہ دوسرا فوکس ہوتا ہے ہمارا. ہماری ڈگری وی پریپیئر لیڈرس, تو ہم ان کے لیڈرشپ اسکلز کے لیے کرتے ہیں. سی ایس ایس کر کے یا گورنمنٹ میں ویسے بھی اگر آپ نے آنا ہے تو یو آر اے لیڈر. تو کمپیئر ٹو ہم ایک جس طرح کہہ لیں کہ ایک سول انجینئرنگ ہے تو اس نے صرف اسی اپنے فیلڈ میں کرنا ہے, اس میں ذرا براڈر آپ کا ہو تو اس کا آپ کا اسکوپ بھی براڈر ہو جاتا ہے اس میں. تو ہم نے جیسا ہر کلاس میں ریکوائرمنٹ ہوتی ہے کہ ایک ریسرچ کمپوننٹ ہوتا ہے, انہوں نے کسی ایک پرابلم کو انٹرنیشنل پرابلم کو لے کے اس پہ ریسرچ کرنی ہوتی ہے یا پریزنٹیشن تقریباً ہر کلاس میں ہوتی ہے. تو اسٹوڈنٹ ہمارے 35-40 کلاسیں پڑھتے ہیں بی ایس میں, تو ہر کلاس میں جب وہ بار بار پریزنٹیشن اور یہ چیزیں کرتے ہیں تو اس سے ان کے جو اسکلز ہیں ڈیولپ ہوتے ہیں جو ان کے مارکیٹ میں کل کو دیکھیں. ڈگری تو آپ کو ایک کہہ لیں کہ جس میں سی ایس ایس ہے آپ اپلائی کر سکتے ہیں یا ایگزام میں بیٹھ سکتے ہیں, لیکن اس میں کامیابی جو ہے یا کسی بھی اور جاب کے لیے آپ جاتے ہیں تو کامیابی آپ کے جو اسکلز ہیں, آپ کو بولنے کا کانفیڈینس, آپ کو پریزنٹیشن اور یہ چیزیں, تو ڈگری آپ کو ڈور کے اندر لے جائے گی انٹرویو روم میں, لیکن وہاں پہ پرفارم جو ہے وہ آپ نے اپنے سکلز کے. تو ہماری پوری کوشش ہوتی ہے ان سکلز کو ڈیولپ کیا جائے, تو اس میں پریزنٹیشنز آ جاتی ہیں. پھر ہم یہ جو ہمارے ایم او یوز بھی ہیں, تھنک ٹینکس ہیں اسلام آباد میں, انسٹیٹیوٹ آف اسٹریٹجک اسٹڈیز ہے, یہ سیمی گورنمنٹ انسٹیٹیوشن ہے, انسٹیٹیوٹ آف ریجنل اسٹڈیز ہے, لاہور کے اندر ہے کیس ہے, سینٹر فار ایروسپیس اینڈ اسٹریٹجک اسٹڈیز, ان سب کے ساتھ ہماری کولیبوریشن ہے. ہمارے اسٹوڈنٹ وہاں ان کے جو سیمینارز ہوتے ہیں وہاں بھی جاتے ہیں. اپنا ہمارا ایک ٹرپ ہوتا ہے سال میں اسٹوڈینٹس کو, بی ایس کے اسٹوڈینٹس کو ہم وہاں بھیجتے ہیں تاکہ وہ ان کو جو پریکٹیکلی جو ہے پالیسی, گورنمنٹ کی پالیسی اور فارن پالیسی اور یہ ساری چیزیں جو گورنمنٹ لیول پہ ہو رہی ہیں. ہمارے اسٹوڈنٹ منسٹری آف فارن افیئرز میں بھی جاتے ہیں ڈیورنگ دیٹ ٹرپ, بلکہ نیشنل اسمبلی اور یہ چیزیں. تو کمپیئر ٹو کہہ لیں کہ اگر کہیں اور بھی ڈگری ہو رہی ہے آئی آر کی, تو یو سی پی اس میں ہم نے ایک ایج لیا ہے کہ ہم کنیکشن جو ہیں اسلام آباد اور یہ وہ اسٹوڈینٹس کو, اور جسے انڈسٹریل لنکیجز کہتے ہیں, تو وہ کافی اسٹرانگ حد تک جو ہے کافی اداروں کے ساتھ. پھر ہمارے یہ جو کچھ چائنیز یونیورسٹیز ہیں, ٹرکی کے یونیورسٹی ہے, ان کے ساتھ ایم او یوز بھی سائن کیے ہوئے ہیں تو ہمارے اسٹوڈینٹس وہاں جا سکتے ہیں. تو اس کے علاوہ یہ یونیورسٹی لیول پہ ہم نے یہ سوسائٹیز ہیں ڈفرینٹ, ہماری ڈیبیٹنگ سوسائٹی ہے اور اس طرح کی اور سوسائٹیز ہیں, ڈرامیٹک سوسائٹی, تو اس میں بھی یہ ہے کہ ہمارے اسٹوڈینٹس کو بات کرنے کی, ان کو کانفیڈینس آئے لیڈرشپ رول پلے کرنے کی. تو یہ ساری گرومنگ ہم کرتے ہیں کہ ایز اے پرسن ان کو ہم ڈیولپ کرتے ہیں تاکہ وہ کہیں بھی جائیں جاب کے لیے, سی ایس ایس کریں یا آگے فردر اسٹڈیز کر کے ریسرچ کی طرف آنا چاہتے ہیں, تو دے شوڈ بی لیڈرز. ان کو بولنے کا کانفیڈینس ہونا چاہیے, ان کو لکھنے کا, ان کو پڑھنے کا, ان کو اس ساری چیز میں. تو یہ سارے ریسورسز ہیں, جو بھی اسٹوڈنٹ ایڈمٹ ہو تو وہ ان چیزوں کو اگر ڈیولپ کرے تو ہو سکتا ہے کہیں اور بی ایس کی ڈگری ہو تو یہ چیزیں نہیں ہو رہی ہوتی جو جی سی پی میں ہو رہی ہیں. تو ان چیزوں کو اگر یوٹیلائز کریں تو کافی بیٹر چانسز ہیں کہ اسٹوڈنٹ ہمارے آگے گرو کر سکتے ہیں.
3: جی تو لسنرز, اب ہم لیتے ہیں ایک چھوٹا سا بریک, اور بریک کے بعد ہم واپس آئیں گے اور اس کو مزید ہم پرسیو کریں گے. سنتے رہیے FM 92.6 UCP کی دنیا.

0: آواز ہے لاہور کی، یہ آواز ہے یو سی پی کی، تو سنتے رہیے ایف ایم 92.6 یو سی پی کی دنیا۔
1: جی تو لسنرز، اب ہم واپس آ چکے ہیں اور اب ہم پروگرام کو مزید آگے بڑھاتے ہیں۔ سر، آپ نے بتایا کہ اسٹوڈنٹس کو اپارچونیٹیز دی جاتی ہیں، ان کو ایک پلیٹ فارم دیا جاتا ہے کہ جہاں پہ اپنا پریکٹیکل ورک کریں، ریسرچ ورک کریں، تو یو سی پی کے اسٹوڈنٹس جو کہ گریجویٹ ہو چکے ہیں، جو بیچز گریجویٹ ہو چکے ہیں، ان کی کیا کیا ابھی تک کی اچیومنٹس ہیں، آپ یہ کچھ شیئر کریں گے؟
2: اچھا جی، اس میں بڑا اچھا، ایک تو ہمارے 3-1 سال ہو گئے ہیں اسٹوڈنٹس گریجویٹ ہونے شروع ہوئے ہیں، تو اس میں جو ہے زیادہ اچیومنٹ یہی ہیں کہ جو ہائر اسٹڈیز کے لیے گئے ہیں اسٹوڈنٹس ہمارے، ایک اسٹوڈنٹ فار ایگزامپل امیرکا میں گیا ہے، جانز ہاپکنز، وہاں کی ٹاپ کی یونیورسٹی ہے امیرکا کے اندر بھی، تو اس میں وہ ماسٹرز کر رہا ہے۔ ہمارے کچھ اسٹوڈنٹ ٹرکی گئے ہیں، وہاں پہ ماسٹرز کرنے گئے ہیں، ایک اسٹوڈنٹ کو فلی فنڈیڈ اسکالرشپ ملا ہے، وہ ہنگری کا، وہاں گئے ہیں۔ پھر ہمارے وہ اسٹوڈنٹ ایکسچینج پروگرام میں بھی ٹرکی اور انگلینڈ گئے ہیں 2-3 اسٹوڈنٹس، تو ڈفرینٹ اسٹوڈنٹس جو ہیں ڈفرینٹ ملکوں میں جا کے، پھر کچھ یہ جو ہیں یہاں پہ فردر اسٹڈیز کر رہے ہیں، ایم فل جو ہے پاکستان کے اندر ایف سی کالج میں کر رہے ہیں، کچھ ادھر کر رہے ہیں اپنا قائد یونیورسٹی میں، تو اس طرح کی جو ہے۔ اب ابھی تک ہمارا وہ سی ایس ایس کوئی نہیں ہو، لیکن کیونکہ ابھی 3-1 سال ہوئے ہیں ہمارے پروگرام اسٹوڈنٹس کو گریجویٹ ہوتے ہوئے، تو کچھ اسٹوڈنٹ جو ہے بی ایس آئی آر کر کے وہ اپنا سی ایس ایس کی تیاری کے لیے اپنا بیٹھ گئے ہیں۔ پھر ایڈیشنلی یہ ہے کہ ہمارے کچھ اسٹوڈنٹ میڈیا میں بھی گئے ہیں، اور آئی آر کی ڈگری کے حوالے سے یہ میڈیا کا بھی ایک آتا ہے کہ میڈیا میں بھی پولیٹیکل سائنس یا آئی آر کی ڈگری کو بھی تھوڑا سا پریفرنس دے دے۔ 1-2 اسٹوڈنٹ تو ایز این اینکر گئے ہیں، اور کچھ جو ہے کانٹینٹ رائٹر جو ہیں، تو میڈیا میں، کیونکہ یہ زیادہ تر جو میڈیا چینلز ہیں، نیوز چینلز ہیں، وہ زیادہ تر وہاں پہ پولیٹیکل نیوز یا انٹرنیشنل نیوز ہی ہوتی ہیں، تو یہ ڈگری کا، اس کا جو فوراً اگر کہیں کہ بی ایس کے فوراً بعد آپ کو جاب کا ہے، تو اس میں جو زیادہ تر یہ میڈیا کی طرف سے ہمارے اسٹوڈنٹس جاتے ہیں۔ پھر آن لائن جس طرح ہے، کافی اسٹوڈنٹس اس میں کافی اچیومنٹ کر رہے ہیں، اس میں اپنا مارکیٹنگ میں، دوسری چیزوں میں دے آر ایکسیلنگ، کیونکہ ان کا ایک ایکسپوجر جو ہے وہ انٹرنیشنل لیول کا ہو جاتا ہے ڈگری کے لینے کے بعد، پلس ہم جس طرح ایڈیشنل چیزیں کرواتے ہیں، ان کی پرسنل گرومنگ کرواتے ہیں، تو کمپیئر ٹو ادر اسٹوڈنٹس دے آر گڈ، دے آر ویری کانفیڈنٹ ان اسپیکنگ، دے آر ویری کانفیڈنٹ ان پروسیسنگ دیٹ انفارمیشن، اینڈ دے ہیو بیسک نالج ہاؤ گورنمنٹ ورکس اینڈ ہاؤ انٹرنیشنل سسٹم ورکس، تو اس سے جو ہے ان کو کمپیئر ٹو ادر اسٹوڈنٹس ان دا مارکیٹ، خاص طور پہ جس طرح ایک بندہ ہے جس نے میڈیکل کر کے یا انجینئرنگ کر کے سی ایس ایس میں آیا، جو ہماری ڈگری آئی آر کی ڈگری کر کے آئے گا، تو اس کو یہ ایج ہوگا کہ اس کو پہلے ہی بیسک چیزوں کا جو ہے سارا ایک تھورو نالج ہے۔ انٹرنیشنل لیول پہ بھی اسی طرح ہی ہے کہ دے نو آل دا بیسکس آف دیٹ۔ پھر ہمارے جس طرح فیکلٹی فورن بھی ہے، وہ بھی ساتھ گائیڈ کرتے رہتے ہیں کہ کون کون سے ہرڈل یا کون کون سی چیزیں آپ نے ڈیل کرنی ہے، تو دے آر فلی پریپیئرڈ۔ ہمارا فوکس یہی ہوتا ہے کہ جی وین آور اسٹوڈنٹس گو ٹو دا مارکیٹ، دے شوڈ ہیو ایج اوور ادر اسٹوڈینٹس، تو یہ اسی پہ ہمارا پورا جو ہے ڈگری کا فوکس ہوتا ہے۔
1: سر، یو سی پی میں اسٹوڈینٹس کی ٹیچر کے ساتھ جو انٹریکشن ہوتی ہے کلاس کے دوران، کلاس کے باہر، کتنی رہتی ہے؟
2: اچھا، یہ بڑا اچھا کوشچن ہے جی۔ میں نے پبلک سیکٹر میں خود پڑھا بھی ہوں اور انٹریکشن بھی رہتا ہے، تو کئی یونیورسٹیاں یا کالجز ایسے ہوتے ہیں جہاں پہ بی ایس یا ماسٹرز بھی ہو رہا ہوتا ہے، لیکن وہاں پہ ٹیچرز کلاس میں نہیں جاتا، اور اس پہ کوئی اس سے پوچھ گچھ نہیں کی جاتی، اور یہ وہ، تو لیکن اس حوالے سے یو سی پی کا بڑا اچھا کلچر ہے، بلکہ اسے کہہ لیں کہ یہ ہمارے جیسا پنجاب گروپ آف کالجز سے ہی وہ کنٹینیو کرتا ہے کہ جی یہ اس پہ ٹالرنس نہیں ہے ٹیچر کے لیے بھی اور اسٹوڈنٹ کے لیے بھی کہ دے شوڈ بی ایبسنٹ فرام کلاس، تو اس کے لیے بڑے اسٹرکٹ رولز ہیں، جس طرح وہ اٹینڈنس کا ہے، انہوں نے لازمی آنا ہے، اٹینڈنس لازمی ہونی ہے، کلاس روم کے اندر ہی پاسبل ہے اٹینڈنس، کیونکہ وہ کمپیوٹر کی وجہ سے، تو نہ ٹیچر نہ اسٹوڈنٹ، ان کے لیے کوئی روم نہیں ہے کلاسز کا چھوڑنے کا، تو اس سے جو انشور کرتا ہے کہ اسٹوڈنٹ اور ٹیچر دونوں دے شوڈ بی پریزنٹ ان دا کلاس۔ فار ایگزامپل اگر ایک ٹیچر 10 منٹ بھی کلاس میں لیٹ ہوتا ہے، اس کو کال چلی جاتی ہے کہ جی آپ کی کلاس شروع کیوں نہیں ہوئی، تو یہ آئی ریئلی اپریشیٹ کمپیئر ٹو ادر انسٹیٹیوشنز ان پاکستان کے، جی اس میں جو ڈسپلن کا بڑا اچھا رول ہے، تو اس سے یہ ہوتا ہے کہ ٹیچر کو پتا ہے میں نے کلاس میں جانا ہے، اسٹوڈنٹس کو بھی پتا ہے، تو وہ جو اپنا یہ ہوتا ہے کہ کلاس ہو ہی نہیں رہی یا ٹیچر نے کہا اچھا جی مہینے میں ایک کلاس لے لی، تو وہ کلچر بالکل نہیں ہے، उससे बड़ा अच्छा एक इंटरेक्शन में एक तो ये आ जाती है। फिर क्लासरूम में जो जिस तरह हमारे टीचर, उसमें फिर यही आ जाता है कि टीचर जितने क्वालिफाइड होंगे उतना वो स्टूडेंट्स को आगे गाइड कर सकेंगे। तो कोशिश तो की जाती है, वैसे तो क्लास का साइज मैक्सिमम 40 के करीब रखा हुआ, 40-45, लेकिन नॉर्मली एवरेज क्लास 20-25 तक एवरेज स्टूडेंट की होती है। तो टीचर का डायरेक्ट जो है इंटरेक्शन उसमें, खासतौर पर जो आपके डिसिप्लिन रिलेटेड सब्जेक्ट, क्योंकि इसमें हमारे कुछ पाकिस्तान स्टडीज़ है जिस तरह इस्लामियत है, इंग्लिश है, कुछ एडिशनल कोर्सेज भी होते हैं, लेकिन जो सब्जेक्ट रिलेटेड है उसमें कोशिश होती है कि पूरी टीचर जो है इंटरेक्शन, टीचर इंटरेक्शन ये कि तकरीबन हर क्लास में एक तो जिस तरह प्रेजेंटेशन है, फिर हर क्लास में एक डिस्कशन का होता है, सिर्फ टीचर लेक्चर नहीं देता, लेक्चर के साथ डिस्कशंस भी होती हैं, ये सारी चीज़ें। तो ना सिर्फ टीचर देमसेल्स, लेकिन जिस समय मैं हेड ऑफ डिपार्टमेंट था तो मैंने भी क्लासों में विजिट करके इंश्योर करना था कि टीचर जो है किसी स्टूडेंट को इग्नोर नहीं कर रहा और सबको इन्वॉल्व करके, सबसे क्वेश्चन पूछ के या उनको करके। तो ये कुछ तो जिस इंस्टीट्यूशन लेवल पे है कि जी स्टूडेंट और या टीचर जो क्लास है उसको लाजमी आना है, और फिर जिस हमने आगे फर्दर रखा है कि हर स्टूडेंट को इन्वॉल्व करना है ताकि उनकी जो है ग्रूमिंग अच्छी तरह हो सके थ्रू आउट द देयर स्टे एट यूसीपी। तो इससे एक बड़ा अच्छा जो है ना स्टूडेंट हमारे बड़ा ग्रूम होके निकलते हैं।
1: सर आखिर में एक सवाल और सबसे जरूरी सवाल जो कि हर एक को सुनना चाहता है कि आखिर यूसीपी ही क्यों?
2: हाँ जी चलें, ये बड़ा मैं काफी हद तक हमने कुछ
1: बाकी भी प्राइवेट सेक्टर्स पब्लिक सेक्टर्स आईआर करवाते हैं, लेकिन यूसीपी के आईआर डिपार्टमेंट्स की ऐसी क्या खासियत है?
2: अच्छा इसमें ये है जो बिल्कुल डिस्टिंग्विशिंग एक सबसे है कि जिस तरह हमारा अब हम जाते हैं ट्रिप लेके हर साल स्टूडेंट्स का जो इस्लामाबाद में डिफरेंट थिंक टैंक्स, कम से कम 4-5 थिंक टैंक्स हैं जहाँ पे पॉलिसीज बनती हैं, फॉरेन पॉलिसी, गवर्नमेंट की पॉलिसी, तो ये कह लें कि पूरे पाकिस्तान में, और हम जब जाते भी हैं कि वो कहते हैं जी पाकिस्तान से और कोई यूनिवर्सिटी नहीं आती यहाँ पे, तो एक किस्म कह लें कि यूसीपी इज द ओनली वन एंड आई कैन से विद कॉन्फिडेंस कि कोई भी और प्राइवेट यूनिवर्सिटी भी इस चीज में कर सकती है। तो हमारे फिर जिस तरह हमारे उनके साथ MOUs हैं, तो इतना तो ये कह लें कि ये हैंड्स ऑन या डायरेक्ट एक्सपीरियंस स्टूडेंट्स को हो जाता है कि वहां पे देखते हैं पॉलिसी मेकिंग कैसे हो रही है, और ये देखना जिस तरह एक आपका फॉरेन मिनिस्टर या प्राइम मिनिस्टर एक पॉलिसी बना रहा है उसके पीछे जो वर्किंग होती है, ये थिंक टैंक्स के अंदर डिफरेंट पॉलिसीज पे डिबेट और रिसर्च हो रही होती है, तो स्टूडेंट फर्स्ट हैंड वो चीजें देख के आता है। प्लस जो हमारे MOUs की वजह से हमारे काफी स्टूडेंट वहां पे इंटर्नशिप्स करते हैं, इवन मिनिस्ट्री ऑफ फॉरेन अफेयर्स में भी हमारे स्टूडेंट्स ने इंटर्नशिप की है, तो उससे जो है कह लें वही मैं जिस पहले बात कर रहा था कि सिर्फ हमारा फोकस स्टडीज पे नहीं है, हमारे पर्सनल ग्रूमिंग पे भी है, उन्हें पता हो, हैंड्स ऑन एक्सपीरियंस हो, तो इस तरह की जो है फिर जो इनके सेमिनार्स वहां पे होते हैं, तो ये किसी हद तक कह रहे हैं कि यूनिवर्सिटीज के अंदर तो तकरीबन या कह लें कि काफी यूनिवर्सिटियां करवाती हैं प्राइवेट सेक्टर में खासतौर पर या पब्लिक में भी कुछ, लेकिन हमारी एक फ्रीक्वेंसी बहुत ज्यादा है, और हम कोई भी स्पीकर हो, जिस तरह ये पाकिस्तान एम्बेसडर टू अमेरिका वो था कुछ 6 महीने पहले, ही वाज गोइंग बैक टू US, उसको हमने बुलाया हुआ था, उसने स्टूडेंट के साथ इंटरेक्ट किया, उनको बड़ा अच्छा गाइड किया, तो अब हमारी फ्रीक्वेंसी बहुत है। और दूसरा ये कि हमने एक सोसाइटी बनाई है डिपार्टमेंट के अंदर जो स्टूडेंट्स की है, और दैट इज रन बाय स्टूडेंट्स, तो स्टूडेंट्स से जिस तरह बैठ के कंपेयरिंग करते हैं, गेस्ट को बुलाते हैं, तो उसको भी उनको एक्सपोजर हो जाता है। तो आई वुड से दैट हमारा जो डिस्टिंग्विशिंग फैक्टर यही है कि एक तो पर्सनल ग्रूमिंग करते हैं हम उनकी इन एडिशन टू नॉलेज, प्लस उनकी जो हमारे जो एफर्ट है, और इन चीज़ों के लिए एफर्ट करनी पड़ती है कि आप इंडस्ट्रियल लिंकेजेस करें, MOU साइन करें, अपने स्टूडेंट्स को इंटर्नशिप्स दूसरी चीज़ों के लिए भेजें, तो ये सारी चीज़ें कुछ हमारे हमें इंस्टीट्यूशनल सपोर्ट भी उसमें आती है कि यूनिवर्सिटी फंडिंग देती है उसके लिए, जैसे ट्रिप्स के लिए और दूसरी चीज़ों के लिए, तो वो बड़ा अच्छा एक ओवरऑल जो है पूरा जो है फोकस जो है स्टूडेंट की ग्रूमिंग होती है। तो और जो स्टूडेंट, मैं ये नहीं कहता कि 100% ही हमारे सारे ग्रूम हो जाते हैं, लेकिन अपॉर्चुनिटीज हैं, और बल्कि स्टूडेंट्स के लिए मेरा मैसेज यही होगा कि अगर आपने आपके पास ये अपॉर्चुनिटीज हैं लाइफ में, और जैसे UCP जैसे इदारे में अगर आपको होता है, तो किसी ने भी आपको प्लेट में रख के कोई चीज़ नहीं देनी, आपको आपके सामने अपॉर्चुनिटी, आपके पास टीचर भी हैं जिन्होंने फॉरेन क्वालिफिकेशंस की हुई हैं, आपके हर जो भी आप बनना चाहते हैं, लेकिन उनको यूज़ करना ये आप पे, ग्रूमिंग है जिसमें डिफरेंट सोसाइटीज़ हैं, डिबेटिंग सोसाइटी है, ड्रामेटिक सोसाइटी, डिपार्टमेंट की अपनी सोसाइटी है जिसके अंडर डिफरेंट कॉन्फ्रेंसेज और सेमिनार्स और चीज़ें होती हैं, तो उसमें ना सिर्फ अपनी ग्रूमिंग कर सकते हैं प्लस उनका फर्दर जो प्रैक्टिकल एक्सपीरियंस जो है वो भी हो सकता है। तो जितना वो इन चीज़ों को यूटिलाइज करें उतना उनके जो है आगे सक्सेस का, और लास्ट आई थिंक जो मैं इसमें ऐड करूंगा कि जिस तरह एक मैं अपने क्लासों में भी कहता हूँ कि जिस तरह एक इंजीनियरिंग का है बंदा मैकेनिकल इंजीनियरिंग की है, अगर उसको वो जॉब नहीं मिली तो ही जॉबलेस, वो कुछ और नहीं कर सकता। आईआर की डिग्री का ये फायदा बीएस कर लें एमफिल कर लें कि जी आप मल्टीपल फील्ड्स में जा सकते हैं, आप सीएसएस कर लें गवर्नमेंट में चले जाएं, आप मीडिया में चले जाएं वहां पे काफी डिमांड है, ऑनलाइन कई चीजें हैं जिसमें आप कर सकते हैं, फिर आगे फर्दर स्टडीज कर सकते हैं, बाहर जा सकते हैं, बाहर भी जैसे इंटरनेशनल ऑर्गेनाइजेशंस हैं, मल्टीनेशनल कॉरपोरेशंस हैं या ये जो एनजीओज हैं वहां पे हमारे स्टूडेंट जो है इस डिग्री के साथ। लेकिन बॉटम लाइन ये है कि अगर आपको उसमें करना है तो आपको आप फुली तौर पे अपने आप को प्रिपेयर करना पड़ेगा उसमें, जो ग्रूमिंग जो जितनी बातें हमने की हैं तो उनमें स्टूडेंट भी जो यहाँ पे आए ये पहले दिन से करके आए कि जी मैंने अपने आप को ग्रूम इतना करना है, आई वॉन्ट टू बी लीडर इन द फील्ड।
1: बिल्कुल सर, आपने बजा फरमाया कि आईआर में यूसीबी बहुत सी अपॉर्चुनिटीज देती है, मैं खुद भी आईआर का स्टूडेंट हूँ, तो मैं जब एडमिशन लेना था तो मुझे यही पता था कि सीएसएस सिर्फ आईआर में होता है, तो मुझे सीएसएस करना नहीं था, लेकिन फिर मुझे कहीं से पता चला कि आईआर का मीडिया में भी स्कोप है, तो मुझे मीडिया में इंटरेस्ट था, अभी भी मैं बैठा होस्टिंग कर रहा हूं, तो सिर्फ आईआर सीएसएस के रिलेटेड नहीं है। आपने बहुत अच्छा गाइड किया स्टूडेंट्स को, बहुत खुशी हुई ये सब सुन के। तो सामीन, आज का प्रोग्राम हम यहीं पर अख्तिताम करते हैं, मिलते हैं एक नए हफ्ते में एक नए प्रोग्राम के साथ एक नए गेस्ट के साथ। सुनते रहिए FM 92.6 UCP की दुनिया। अल्लाह हाफ।